Assalamualaikum, namaste, sasriya kaal and very good evening. आप सुन रहे हैं रेडियो फजा 97.1 FM लाइव ब्रॉडकास्ट फ्रॉम नॉटिंघम. ना कि सिर्फ आप FM पे सुन रहे हैं लेकिन आप डैप पर भी सुन रहे हैं. हमारी वेबसाइट है radiofaza.co.uk और हमारी ऐप भी है विच इज फजा रेडियो. आप चाहें तो हमें आप वहां भी सुन सकते हैं. जी हाँ, मैं हूं आप सबका मेजबान जकी खान और हमारा आज का शो है मॉडर्न सोसाइटी अनफिल्टर्ड. बहुत अरसे के बाद ये शो वापस लाइव हुआ है और उम्मीद है कि हम आपकी उम्मीदों पे पूरा उतर सकेंगे. अगर किसी चीज में कोई गैप आता है तो उसके पीछे कोई ना कोई वजूहात जरूर होती हैं और ऐसी वजूहात होती हैं जिनको हम बाज़ोकात वाज़िया नहीं कर सकते. जैसे कि कहते हैं ना कि कुछ राज ऐसे होते हैं जो अपने तक ही रखें, वो आपके साथ ही चले जाएं तो बेहतर है. लेकिन उसके अलावा जी, मसरूफियाती जिंदगी, आप सब जानते ही हैं कि यूके की जो जिंदगी है वो इतनी मसरूफ है कि बाज़ोकात इंसान को अपने आप के लिए भी वक्त नहीं मिलता. लेकिन चाहे हम जितने भी मसरूफ हों, हमारी कोशिश होती है कि हम आपके लिए वक्त जरूर निकालें. सो वेलकम टू रेडियो फजा और हमारे तमाम लिसनर्स को दिल की अदा गहराइयों से खुश आमदेद. जकी खान और रेडियो फजा की तमाम टीम की तरफ से उम्मीद है कि आप सब बिल्कुल ठीक ठाक होंगे, खैरियत से होंगे और आपके जो दिन हैं, आपकी जो शामें हैं, आपकी जो रातें हैं, वो अच्छी गुजर रही होंगी. यहाँ पर यूके में हर इंसान की जो रूटीन है बिल्कुल डिफरेंट है. कोई रात को काम करता है, कोई दिन को काम करता है, कोई शाम को काम करता है, लेकिन काम सभी करते हैं और जो काम नहीं करते वो कमाल करते हैं. और जो कमाल करते हैं उन सब के लिए मेरा खास सलाम. जानते हैं उन्हें खास सलाम मैंने क्यों दिया? क्योंकि बहुत खास लोग हैं वो, उन्हें सोचने का ज्यादा वक्त मिलता है. क्योंकि उनके पास करने को और कुछ होता नहीं तो वो अच्छी तरह से सोच पाते हैं और फैसले भी शायद अच्छे ले लेते होंगे. मॉडर्न सोसाइटी अनफिल्टर्ड एक ऐसा शो जिसमें हम आपके लिए लेकर आते हैं एक टॉपिक के बजाय कहा जाए कि डिस्कशन लेकर आते हैं कि हमारी जो आज की सोसाइटी है इसको बिल्कुल अनफिल्टर्ड करके बात की जाए, इस पे डिस्कशंस की जाए. क्योंकि ये दौर है फिल्टर्स का, सोशल मीडिया का, और सोशल मीडिया ने इस तरह से इन्फ्लुएंस कर लिया है हमें, इस तरह से हमें जकड़ लिया है कि हमारे पास औरों के लिए वक्त ही नहीं होता. जी हाँ, एक ऐसा, आप सुन रहे हैं मॉडर्न सोसाइटी अनफिल्टर्ड, एक ऐसा प्रोग्राम जहां हम जदीद मुआशरे के अहम मसाइल, बदलते रुझानात और हमारी रोजमर्रा जिंदगी पर असरअंदाज होने वाले मौजूदात पर खुलकर बात करते हैं. यहां गुफ्तगु होगी हकीकत पर, सवाल होंगे बेबाक और हर राय को मिलेगी अपनी जगह बगैर किसी बनावट और बगैर किसी फिल्टर के. मैं हूं आप सबका मेजबान जकी खान. आइए आज के मौजू को समझते हैं, मुख्तलिफ नुक्ताए नजर सुनते हैं और मिलकर सोचते हैं कि हमारा मुआशरा किस सिमत जा रहा है. अभी हमारी गुफ्तगू में शामिल हो सकते हैं, हमें व्हाट्सएप कीजिए ऑन 01157100971. जैसे हम नहीं बदले, हमारा नंबर भी नहीं बदला, व्हाट्सएप वही है. और अगर कॉल करना चाहें तो व्हाट्सएप पे कॉल ना कीजिएगा, आप हमें डायरेक्ट लाइन पे इसी नंबर पे कॉल कर सकते हैं. Let me repeat the number again, which is 01157100971.
ریڈیو فضا ڈاٹ کو ڈاٹ یو کے ہماری ویب سائٹ ہے, وہاں سے بھی آپ ہمیں لائیو سن سکتے ہیں. آپ ڈرائیو کرتے ہوئے اگر گھر پہنچ جائیں تو, اگر آپ کنٹینیو کرنا چاہیں شو کو سننا تو آپ ریڈیو فضا ڈاٹ کو ڈاٹ یو کے پہ جا کے سن سکتے ہیں. اس کے علاوہ ایف ایم پہ, ڈیپ پہ, ریڈیو فضا کی ایپ ہے اس پہ آپ ہمیں ہر جگہ سن سکتے ہیں, ہم ہر جگہ پائے جاتے ہیں. چونکہ سوشل میڈیا کا دور ہے اور سوشل میڈیا کے اس دور میں ہم بھی سوشل میڈیا پہ موجود ہیں. ہمارے جتنے چینلز ہیں ہر سوشل میڈیا پہ آپ کو ملیں گے, جیسے کہ فیس بک, انسٹاگرام, ٹک ٹاک, یوٹیوب, لنکڈ ان, ٹویٹر, آپ جہاں چاہیں ہمیں ڈھونڈ سکتے ہیں. ہمیں فالو کیجئے, ہمارے ہونے والے جو ریگولر پروگرامز ہیں اس کے بارے میں آپ کو پتہ چلتا رہے گا. آپ اس میں حصہ لینا چاہیں, آپ ہماری ٹیم کا حصہ بننا چاہیں تو آپ ہمیں کانٹیکٹ کر سکتے ہیں. اگر آپ خود ریڈیو پریزنٹر بننا چاہیں, والنٹرلی کوئی بھی کام کرنا چاہیں, دین یو آر مور دین ویلکم, کیونکہ ساؤتھ ایشین کا یہ ایک ایسا پلیٹ فارم ہے جہاں پر ہم ہر ایک کو خوش آمدید کہتے ہیں. لسنر تو آپ اچھے ہیں ہی, اگر آپ اچھا بول سکتے ہیں, آپ کو لگتا ہے کہ آپ اچھا بول سکتے ہیں تو یقیناً ہم سے رابطہ کیجیے اور ہماری ٹیم میں شامل ہو جائیں. اور جو بزنسز ہیں ان کے لیے بھی اناؤنسمنٹ ہے کہ اگر آپ اپنے بزنس کو ایڈورٹائز کرانا چاہیں, کسی بھی شو کو اسپانسر کرنا چاہیں, دین یو آر مور دین ویلکم. آج کا جو ہمارا شو ہے نا, اس کا ٹاپک آپ کو بتاتا ہوں, آر وی مور کنیکٹڈ اور مور لونلی. کیا ہم کنیکٹڈ ہیں یا پھر ہم بالکل اکیلے اور تنہا ہیں؟ بڑا انٹرسٹنگ ٹاپک ہے, بڑی انٹرسٹنگ ڈسکشنز ہونے والی ہیں آج. بہت سے میرے پاس ڈسکشنز کے لیے سوالات ہیں, الیسٹریٹو سٹوریز ہیں اور اوتھینٹک ریسرچ کے بعد ہمارے پاس کچھ ریفرنس ہیں جو آپ کے ساتھ شیئر کریں گے تاکہ یہ ہماری نالج میں بھی اضافہ ہو اور ہمیں انٹرسٹ زیادہ پیدا ہو. چلے اسی کے ساتھ انٹرٹینمنٹ بھی ساتھ ساتھ چلتی رہتی ہے تو آپ کو سناتے ہیں خوبصورت سا ٹریک. آج کا ہمارا جو ٹائٹل ہے آپ کہہ لیجیے ڈسکشن کا, لونلینس, اس کے اوپر ہم بات کریں گے. کیا ہم کنیکٹڈ ہیں یا پھر ہم اکیلے ہیں, کیا ہم اکیلے ہیں؟ تو ایک آپ کو سناتے ہیں بہت ہی خوبصورت ٹریک فرام دا فلم دل چاہتا ہے, ون آف مائی فیوریٹس, تنہائی. کیپ لسننگ فضا 97.1 FM.